قتیل شفائی کی لکھی یہ غزل ابھی آپ نے سنی انوردھا پوڈوال کی آواز میں, اور شروتاؤ اب کارکرم سمبندھی ایک سوچنا سنیے. سہودرا رائے شاسکیہ پولی ٹیکنک مہاویدیالے ساگر کے آرکیٹیکچر اینڈ انٹیریئر ڈیزائن, الیکٹرانکس اینڈ ٹیلی کمیونیکیشن, کمپیوٹر سائنس, فیشن ٹیکنالوجی ایوم ماڈرن آفس مینجمنٹ پاٹھکرم میں प्रवेश के इच्छुक कक्षा दसवीं एवं बारहवीं उत्तीर्ण विद्यार्थी महाविद्यालय से संपर्क करें या एमपी ऑनलाइन के माध्यम से प्रवेश ले सकते हैं. ये सूचना सहोदरा राय शासकीय पॉलिटेक्निक कॉलेज द्वारा प्राप्त है. सूचना समाप्त हुई. कार्यक्रम संगीत सरिता में सभी श्रोताओं का एक बार फिर से स्वागत है, और आइए इस कार्यक्रम के आखिर में सुनते हैं नुसरत فتح علی خان صاحب کی آواز میں جاوید اختر کا کلام.